మన దిగి అమర్ కింగ్ ఫాదర్ దైన డాక్టర్ అటూస్ పర్ అభ్యర్థన లాగ

हमारे घर बन गए आप सोच रहे हैं पांच लाख को तो जरूरत है पर किसान है

0: ఇష్టం లేదు అదకు రైతులకు సంతోషం అలాగే పైరు తయారు కుటుంబంలో వచ్చిన ఒక ఆయన టీకెట్ కూడా సూచన
1: పానీ రస जमीन भूको फुल्ने खाजा काट्नेमा पहिले फाटेको छ भने खाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त पहिलो स्थिति लिएको सम्झेको त सचेतबाट पहिलो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छन्
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो

नचाहेका सरकारले यस्तै आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ।

0: dan kaki di rumah.
1: Thank you.

0: मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सिपाही प्रभावित बालबालिकालाई समुदायमा अन्तर्ग्रहणको
1: आवश्यकता उहाँहरू बिचमै एक खालको बिस्तारै साथी तपाईँहरूलाई

ಸಶಕ್ತೀಕರಣ ಸಮುದಾಯ ರೇಡಿಯೋ.

कमल प्रकाश हुन्छ यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले तिन तिन बनाइएको देशको अर्थतन्त्र तौरिन नपाउँदै तराईमा देशको बाढी हुँदै कोरोना महामारी सम्बन्धित थप चर्चा बनायो।

0: आवश्यकता तर कुन बेला र कसरी बताउने भन्ने कुराहरूमा जो सिआरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जियन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर कमी राखेर घटनाहरू भन्दै भन्दै जान्छन् उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लागेको छ नि त ए मेरो पनि विद्या रहेछ
1: बतुले शैली चाहिँ मानव अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोवेदको प्रतिनिधि भएन समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा छ
0: प्रथम रूपमा भने पनि तयार गर्ने विस्तार होइन अब यस्तो यस्तो हो हामीले उसले त देखाएको छैन नि त्यो नानीले अभिभावक नभएकोमा मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुम्नु हुनु पर्यो स्कुलमा पनि जानु पर्यो अब त्यो कम्युनिटी पनि कतिवटा घर पनि यहाँ छ त्यहाँ होइन अनि अरू पनि त्यस्तो थाहा पाउँछ उसले होइन उनीहरू बिचमै एक खालको बिस्तारो साथित्व बन्ला
1: चिकित्सा मनोवृत्ति डाक्टर पशुपति महत्सँगको यो कुराकानीसँगै हामी साझा टोटल कम्ती आइपुगेका छौँ सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक बढेको सेवाजी प्रभावितलाई आवाज खर्च दिने बालबालिकामा मानसिक विचरणको जोखिम असोज एकदेखि किस्मतमा सवारी सनातन सञ्चालन हुने उल्लेखनका तिनवटै आयोजनाबाट विद्युत उत्पादन एमसिसी अन्तर्गत नेपाल भारत सीमाबाट प्रसारण लाइन निर्माण दुवै नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने कार्य संस्थापनको निर्णय

सिकेको छ। गरिबको जमिनी पनि पनि एकजना मिले थिए ती पनि फ्याक्टै प्रधान हुन्थ्यो है। अब को भनिन्छ शताब्दी साथीहरू विद्यालय दिनुभयो तपाईँलाई एकपल्ट सन्तोष तपाईँको आजको भेट सुन्नुहोस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवनमा चाहिँ प्रसारण हुनेछ। शून्य प्रयास गर्नुहोला।

0: अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जङ्गलको क्षति भएकोमा अर्कै प्रकारको अनि घर खेतबारी भएको मान्छेहरूको अर्कै प्रकारको जसले आफ्नो केही भएन तर देख्यो त्यस्तो व्यक्तिलाई फरक प्रकारको हुन्छ मानसिक असर.
1: यो यस्तो मानसिक असर चाहिँ तपाईँको खेतीपट्टि भयो भन्ने भन्दा पनि व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्ने भरमा छ. कसैको सबै चिज नहुँदाखेरि पनि समाजका मान्छे पनि देख्छन्, कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उनीहरूसँग स्थिति पर्याप्त छ तर पनि असाध्यै धेरै जराले हात्तिने होइन सुत्न नसक्ने छुट्टिने अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने राखेर चाहिँ खुसी राख्ने त्यही बारेमा त कुराहरूले पनि त्यो चाहिँ मैले धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार सबै आफ्नो परिवार सबै नै अधिकांश दिन हराएका छन् बितेका छन् र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यहाँ अर्को टिमले एकदम साइकोसिस हुन्छ तपाईँको घरको आफन्तहरू बित्नु भएको अनि सायद त्यो भान्जी एकको छन् त्यहाँ तिनीहरूलाई एकदमै कुकुर जाने एकदमै एग्रेसिभ अवस्था भेटेको भए थिए त्यहाँ कुकुर संस्था गरेको थियो तर उनीहरूले एकदमै अवस्था भेटेको थियो पछि हाम्रो साथीहरूले भन्नुभयो त्यसरी अस्पतालमा खबर गरेर उनीहरूले बोलाउँ भने मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले अनि ट्रेनमा राखेर उहाँलाई अरू त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर मैले उहाँ चाहिँ अस्पतालमा भनेर दुईवटा दिएको हुन्छ र त्यसरी अस्पतालमा त्यही उपचार जो पहिले पनि अलरेडी मानसिक समस्या बारे बुझेर अब निको हुँदै गरेका अथवा निको भएका कसै देखाइरहेकाहरूमा त यो त ठुलो
0: नजरता
1: निको अन्तर्गत झन् बुझिनेको कि अब झन् बुझिनेको किनभने त्यो असह्य आघात हो नि त ठुलो साइकोलोजीको ट्रमा हो त्यसलाई समय क्षमता चाहिँ त्यति बोल्ने मान्छेको जस्तै बोल्ने मान्छेको पनि निकै आग्रह हुने देखिन्थ्यो
0: त्यसले सामाजिक सञ्जालमा

0: होला त्यो भनेको यही बाधी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेको त्यो व्यक्तिहरूको भनेर भन्न सकिन्छ।
1: यस्तो हुन्छ है अलिकति हामीले मिडियाका साथीहरूसँग पनि हाम्रोमा चाहिँ धेरै चाहिँ भेटा हुने भन्छु यो असाध्यै सेन्सिटिभ अवस्था हो कि यहाँ चाहिँ खबर छापेर राज्यको निकाय झन्झाउनुपर्छ भन्ने भन्दा पनि राज्य पनि हटेकै छ त्यो अलिकति अहिलेको कन्टेक्स्टमा होइन अनि मान्छेलाई यस्तो शान्त चाहिएको छ कि त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँछौँ र भर्खर जातिको मान्छे होइन कि शान्तसँग उहाँले नै विशेषण बनाउने उसलाई जानकारी चाहिए ठिक्कै जानकारी दिने र कुनै उसले खाने खाने याद गर्दै बिजाइन छ भने उसलाई मेरो अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरालाई पनि धेरै सुनिदिने र भरोसा दिने अवस्था हो अनि अब हाम्रो चाहिँ त्यही यो सेन्सिटिभिटी अवस्था र व्यक्तिको यत्रो धेरै ठुलो मनोआघात है हामी सञ्चार कर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनुलाई प्रचार प्रसार गर्दाखेरि खासमा त्यो मिडियाको यति चाहिँ नगर्ने भन्छ कि यस्तो कुरामा त्यो कतिपय मान्छे तपाईँको कास्कीले गर्नु भएको छ होइन कतिपयले कास्कीले भए पनि नआइपुहाल्छ कि त्यो मान्छे म कतिलाई अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त मान्छे डिग्रीहरू मान्छेले गरे यो मान्छे चाहिँ अब छैन है भन्ने डिग्रीहरू गरेको छैन डिएम टेस्टबाट पनि सबै भेरिफाई भइसकेको छैन त्यसैले यो अवस्थामा मान्छेलाई आफ्नो समाजलाई निकै गाह्रो भएको छ अरू अन्तर्वार्तातिर हामी अरूको प्रश्न सुन्नु सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि के भने उनीहरूले मतलब तपाईँको सोचाइ पक्कै बिर्सिन्छ यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन त्यही ड्यामेज त्यही हराएको मान्छेहरू अनि उसको सबै थाहा भएकै केही पनि छैन भन्दा त्यो आफ्नो मानस पटकमै सङ्घर्ष गरेको थियो कि यस्तो भएको भएर मेरो त सबै थियो नि भन्ने हुन्छ नि त अन्त गर्थ्यो खेप्थ्यो लिएको थियो मान्छेले केही पनि छैन यो नै होला भन्दा त्यो चाहिँ आफ्नो बुझाउने गाह्रो भएको थियो कि स्वीकारलाई अनि अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनाइल एन्ड एक्सेप्टेन्स हुन्छ कि स्वीकार गर्ने कि होइन यो भाटै होइन अस्वीकार गर्ने त्रिगोलले भाटै होइन भनौँ भन्छ किनभने केही पनि छैन नि त अनि त्यो नगरको अवस्था आफ्नो समाज झन् गाह्रो हुन्छ कि यसको बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग साइकोलोजिकल प्रस्टेक्टले यसको बेला चाहिँ त्यहाँनिर चाहिँ उसलाई बाधामा पनि हेर्नु उसको साथमा भइदिने हो उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो मैले उतै स्टेबल हुँदै गइरहेको छ भने टाइम चाहिन्छ त्यही नै उसलाई हरेक लगाएर पनि लाइटहरू कस्तो छ हेर्ने नि अनि उसलाई छटपट्टि भयो भने त्यो अलिकति निकै छटपटन भाषा चाड हो भनेर मात्र भनिदिने त्यति मात्र भनिदिने मान्छे भने धेरै भन्न सक्छ
0: जस्तो अहिले तपाईँहरू केही सञ्चार माध्यम

0: मेरिएका साथीहरूले त्यहाँ त अहिले कतिपय त सम्मानिएर बसेर आउनु भएको छ होइन, त्यहाँ मात्रै स्वतन्त्र सम्मानिएको मान्छेसँग के को लागि आफू गएको हो, त्यो परिवारको मान्छेहरू कुरा गर्न राजी हुन्छ कि हुँदैन, पहिलाको उसको कन्सेन्टहरू पनि इन्फर्म कन्सेन्टहरू त्यो सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्नु म यो कुराबारे बोल्दैन है भन्यो भने दबाब दिनु भएन है कि उसले गाह्रो हुन्छ कुरो कहिले पनि त्यो आफ्नो गाह्रो मान्छेकोमा फेरि त्यो भत्ता सरसँग प्रश्न आउँछ भने पनि एकदम अफ कि त्यसलाई त्यो सत्याकारै गर्न चाहँदैन कि अनि अब यसरी खिचिए भिडियोमा हाल्दै आउँछ अनि बाहिर हो विचारहरू भनेर बाबाले यो दिन भनेर उनीहरूलाई त्यो चाहियो भने बाहिरको पब्लिक सिम्पेथी चाहियो होइन उनीहरूलाई जे जे चाहिएन त्यहीको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएको मान्छेहरू नै यदि अर्कालाई सहयोग गर्न सक्ने त लगाइदिनु पर्ने हो बाह्र मार्च राज्यले के सहयोग दिने कुरा उपलब्ध छ त्यो बुझाइदिनु हो त्यहाँ पुर्याइदिने हो उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर चाहिँ
1: तर जस्तो अब हामी जब कुनै पनि पिता अथवा आघातमा भएको व्यक्तिलाई जब व्यक्तिगतको घटनाको बारेमा फेरि पनि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि यसले मानसिक रूपमा व्यक्तिगत व्यक्तिहरूलाई त्यो कुनै दिशा अथवा व्यक्तिसँग कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ
0: हामी साहित्य सोसाइटी स्थापन गर्न आएका छौँ भन्ने भने गाली गर्दैन आकर्षित भएको कारण चाहिँ यही यही प्रश्न थियो उनीहरूले त्यो घटनाबारे सुन्नु जरुरी भएन कि उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई मसँग तपाईँ कस्तो हुनुहुन्छ म यहाँ छु तपाईँले केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् एकदम नजिकको छिमेकीले नबोलिकन क्रिएर त्यो गर्ने चाहिँ नि त्यो ठुलो आफत ठुलो परेन समय दिन्छ गर्न लगायो भने त्यस्तो सपोर्ट चाहियो अब यहाँ पढेर मेरो सामाजिक सपोर्टले बिक्यो भने नानीहरू किताबमा पढेको यही नै भन्नुपर्छ भने आउँछ म यस्तो मान्छे हो र म तपाईँलाई यो कुरा गर्छु भनेर सुरु नै त्यही त्यही डिजास्टर कुरा गर्ने अनि त्यतिखेर तपाईँले भन्नु भएको कुरा हामीले दुःख आयो भनेर बयान गर्दै सम्झाइदिने अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि यो तरिका चाहिँ यो पीडा झन् गाह्रो बनाइदिने अवस्थाहरू थियो पीडितहरूलाई पीडितहरूसँग त आफ्नो परिचय दिने म यस्तो मान्छे हो अब हाम्रो भाषामा एउटा यसो हुन्छ तपाईँ जसरी विद्यार्थी छ तपाईँको सहयोग हो तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु म सुन्छु यो म जान्दै भनिदिने तर पहिलाखेरि चाहियो भने सम्बन्धित मिलाएर मैले भन्नु भन्छु तर म तपाईँको सहयोग हो है भनेर त्यति भनेर उसैसँग गर्थे पनि छ अलि बाटो चाहिँ यता नि यता आएन भनेर उसले भन्नुभएको थियो कि अथवा प्रधान तपाईँले भन्नु न भन्दा म बहुत गाह्रो भन्दा छपरीको भन्दा अब त्यो गाह्रो छपरीदेखि आफूलाई सोसल वर्कर काउन्सिलर भनेर हाम्रो छपट्टिको भयो नि त्यो छपट्टिको अवस्थामा समावेश व्यक्तिगत ध्यानुपर्छ भयो किनभने अहिले चाहिँ कस्तो देखि मान्छे हुन्छ धेरैले आफ्नो समाज थाल्नु भएको छ अनि यही हो कि तपाईँ काउन्सिलिङ नै काउन्सिलर नै नआइदियो भने त्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ
1: त्यसो भए काउन्सिलरको काम त कालेबुङको घाउ पीडा
0: भने तपाईँ यत्रो बारी भोगे मान्छे तपाईँ यस्तो वातावरण भन्नुहोस् हाम्रै केही इष्टहरू भनेर राम्रो त होइन नि त उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँ जतिखेर पनि हामीलाई फाइदा मिल्छ अथवा तपाईँको अब तपाईँ उसको सर्टर उसको घरमा तपाईँ त चौबिस घन्टा भत्काउनु नपर्न सक्नुहुन्छ त्यतिखेर त्यस्तो बेला पनि नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन त्यो कुराहरू बुझाएर अरू बेला उसहरू बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त अनि अहिले कस्तो हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ तपाईँले सम्हाल्न सक्नुभएको छ सुत्न सक्नुभएको छ निन्द्रमा पनि त्यही खुसी आएको हुनसक्छ उसले बोल्न थाल्छ नि बुझ्ने बुझ्ने तपाईँलाई सुन्दैन अनि थप अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु तपाईँलाई यति भएर भन्नुभयो होइन मलाई विश्वास गर्नुभयो धन्यवाद. अरू जति तपाईँहरू जे मसँग सेयर गर्नुहुन्छ भन्नु चाहिँ म छु है तपाईँसँग. अब हाम्रो टिम छ तपाईँलाई औषधि उपचार त्यस्तो खाइराखेर उहाँहरूसँग त्यसले मेरो सिकाउँछौँ
1: एकदमै

0: स्पेसबाट भारतको पार्टीमा खोजे भन्ने पनि धेरै कुनै उहाँ त्यो आइराख्न सक्छ
1: यस्तो दलमा एकदमै दुःख लाग्यो एकदमै विचित्र चाहिँ बस्ने दलमा पनि छैनन् एउटा बच्चा मान्छे थियो कि अन्त एउटा दस वर्ष बसेको त्यो छोरी छोरा बाजे थियो कि
0: सरकारले
1: त्यहाँ एउटा के समस्या थाहा छ त्यो चाहिँ सरकारको यस्तो आदर्श थाहा छैन र विदेशमा अनि त्यो नानी चाहिँ अङ्कल आन्टी चाहिँ कार्यक्रम राखिसकेको छन् तर कार्यक्रम के भन्छ भने त्यो रुगलाई पनि काठमाडौँ उपचार गर्ने गएको आवश्यक त्यही हो उनीहरू भन्न सकिरहेको छैन कि गाह्रो भएको छ एउटा छोरी छ दाइको
0: यहाँको सुझाव चाहिँ के हो तपाईँलाई एउटा व्यक्तिको दृष्टिकोणबाट अरू अभिभावक छैन भन्ने कुरा त्यो थाहा भएको पर्छ त तर पनि सानो सानो बालबालिकाहरूलाई नकारात्मक असरमा बनाओस् अथवा उसलाई थपी बनाओस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा बताउन आवश्यक छ
1: अहिले बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सेयरकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनु भएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदैन उहाँ पनि यसरी हराएको भन्ने कुरा त सबैले भनेपछि त अहिले उसलाई पनि लागेको छ नि त यो मेरो पनि बुझ्या रहेछ
0: अथवा अर्को कुनै चिकित्सा वेदको बसेको भएन तर समाजले गाउँले पहिलाको सदस्यले बताउनु पर्यो भने के कुरामा
1: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारेर होइन अब यस्तो यस्तो हो हामीले जस्तो अब त्यो नानी उसले त देखाएको छैन नि त्यो हामीले लागेको थियो उसलाई चाहिँ समाजबाट झिकेर उपचारको लगा जस्तो लागेको थियो तर वास्तविकता त्यस्तो हुँदैन रहेछ उनीहरू अझै पनि भिटिकै रहेछ अथवा उनीहरू बितिसकेका रहेछन् अनि पछिल्लो चाहिँ टिएमजीले शरीरै बितिसकेका छ त्यसरी उहाँहरू अब हुनु गइन्छ हामी पनि आशा त हाम्रो पनि अब गाडी गर्छु जितिया छ आफ्नो मान्छे सानो भैले सुनियो अब रहेन छ तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा हुन्छ तर पनि तिमीलाई अब जोडी गार्जेन ल्याएको छ तिम्रो अहिलेको निम्ति अहिलेको र अरूको निम्ति त तिमीसँग हामी छौ नि तिमी कति कतै तिमी जस्तो गरिरहेको कोही नै पनि मान्छे छैन कम्तीमा तिमीसँग त हामी छौ नि तिम्रो बाउ छ तिम्रो छिमेकी छ त्यो सबै छिमेकी जो छन् बसेर उसलाई राम्रोसँग सम्झाए भनेर उसले एकदम होला बच्चाहरूको धेरै मेरो नरोला अथवा केही दिन नबोल्दा त्यो ड्रेस होला त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसले यतै छोड्नु हुँदैन कि केही छैन है उसले फेरि हामीले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि म किन बाँच्ने मेरो कहिले बोल्नु छैन हाम्रो छैन म त किन बाँच्ने अन्त राख्ने दिदी भने सभापति दिदी भने म बाँच्दिनँ भन्ने हाम्रो
0: त्यो भावना चाहिँ
1: आउनु सक्छ युवा त मेरो आठ नौ वर्षको बच्चा भयो नि उसो बाउ आमा त उसो थिए उसोको एउटै वाइफ हो नि त यसै चोटि आयो नि अनि त्यो बच्चाले आमाको दृष्टि सक्दाखेरि त्यो नहुँदाखेरि चाहिँ मेरो डिप्रेसनमा जान्छ नि त साइबर डिप्रेसनमा जान सक्छ उसको ग्रिप चाहिँ सोख चाहिँ ठुलो मान्छेको जस्तो हुँदाखेरि उसको सोख चाहिँ

Thank you.

0: Africa, although I prefer to be so sure of the Balkan. We have a lot of other recognition, but we have a lot of other recognition. We have a lot of
1: गर्नु चाहिँ अहिले त्यति राम्रो इच्छा चाहिँ हुँदैन. केही समय केही महिना त्यही नै राखेर उनीहरूको तयारी लगै लगै अब ठुलो भर्खर जस्तो भनौँ 10-11-12 वर्ष भर्खरलाई अब दुनियाँ मुसलमानले उसमा प्रस्ताव गर्दा आज या सोसमा विभिन्न ठाउँमा अनुभवकै नगरेर त्यसरी गर्दै मिलिन्छ.
0: यहाँलाई
1: पनि धेरै धेरै धन्यवाद. यो असाध्यै महत्त्वपूर्ण समय र सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ. यो तिनवटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो, तर त्यहाँ चाहिँ देशैभरिका मान्छेको जिल्लामा सुन धेरै परेको छ.

Thank you.

0: उसके संभावित दया में उसके भरे कुमार ने किसको कोई मैसेज डिलीट करे थे। हाय साथियों, महू निधि अनि हो माइको टोल फ्री नंबर आज को पूरा चाहिए समझ छूटे पीछे प्राइवेट फोटो और भिडियो खिलाने ढंग के आए कसरी सेफ स्टेप पार्ने साथीहरूकै कुरा सुनाउँदै त
1: अब अपरिचित व्यक्ति धम्काएर पनि पैसा नदिने पैसा नदिने उसले धम्काउने नडराउने तिन पटक त म आफ्नो लगाएर आफ्नो हिसाबको पैसा पुऱ्याएर भन्छु र अन्यसँगै प्रवेश पुरा गरेर उसको बारेमा सबै कुरा भनेर उज्रिहाल्छु।
2: साइबर ब्युरोमा जान्छु र त्यहाँको कर्मचारीसँग भन्छु कि मलाई एउटा सामाजिक सञ्जालमा एउटा मानिस धम्काइरहेको छ, मसँग पैसा मागिरहेको छ, पर्सनल फोटोहरू म तपाईँहरूलाई सार्वजनिक गरिदिन्छु कि निट गरेर नकारात्मक रूपमा हालिदिन्छु भनेर भनेको छ। तपाईँहरूले चाहिँ यसलाई चाडभन्दा चाडसम्म दिन भन्छु।
0: मेरो साथी र म सँगै छ, अनि मेरो साथीको चाहिँ यतिबाट यस्तो साइबर क्राइम

0: बनेको छ। उसले भनेको एक पटक मलाई केही कुरा सकिएन। तर समस्या देख्दा त्यसको डिमान्ड पनि जान सक्छ। पहिले कुरा गर, पछि भेट, अनि फेरि अर्को फोन पठाऊ। त्यसैले हतारमा रिप्लाई दिनुभन्दा पहिले के गर्ने विशेषज्ञकै कुरा सुन।
1: म पहिले वरिष्ठ हुँदा कुमारी लक्ष्मी सिंह महिला सेक्टरमा मैले काम गर्दैछु अनि मुद्दा शाखा पनि हेर्ने गरेको छु। अब हामीलाई चाहिँ त्यस्तो ट्रेडिङको हिसाबले हामीलाई चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने, त्यसपछि आफ्नो मनमिल्ने साथीहरूसँग कुरा गर्ने, अब उहाँले चाहिँ इग्नोर गर्यो भनेपछि चाहिँ आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने होइन। घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटो त अवश्य देखाउनुहुन्छ। त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने, प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको गर्लफ्रेन्डले गरेको म्यासेजहरू छ भनेपछि त्यसलाई स्क्रिनसट गरेर राख्ने होइन। त्यसको फोटोकपी सबै झाँकी खाँदै उजुरी दिएर आउनुपर्छ। त्यो उजुरी दिइसके पछाडि हामीले चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ गर्नेछौँ। त्यसो भए एकैचोटिमा फोटो डिलिट गराइहाल्छ भन्ने प्लान सेट नहुन सक्छ। पहिले प्रुफ सेट गर्ने अनि हटारमा उसको डिमान्ड पुरा नगर्ने, एक एकाउन्ट बनाएर साथीहरूलाई पठाइरहेको छ भने त्यसको बिना झन् पब्लिक हुन्छ नि। अब अर्को ग्रुपका साथीहरूकै कुरा सुनाऊ। साथीले त्यहाँदेखि मलाई भन्नुभएको थिएँ, म चाहिँ एउटा अरू कसैलाई मैले पुलिसकेर खबर गर्छु, पुलिसकेर चाहिँ उहाँको जुन भिडियो बनाएर पोस्ट गर्छु हुन्छ उहाँको परिचय दिएर उहाँले तपाईँको नगर्ने। यस्तो भन्ने एउटा चाहिँ अब संस्था गर्ने निकायहरू पनि रहेको छ, त्यहाँ चाहिँ उजुरीहरू गर्ने आफूले अनि कानुनमा चाहिँ कार्यहरू गर्न लगाउने गर्ने, अनि त्यस कारणले गर्दा चाहिँ पछि पनि ब्ल्याकमेलहरू गर्ने हुन्छ। त्यस्तो समस्याहरू गर्दा चाहिँ शर्मा निकायहरूसँग गएर खबर गर्ने गर्नुपर्छ। अटक गरिएको बेला धेरै प्रुफ राख्नुभन्दा पहिले चलाएर उहाँले अप गरिदिन्छन्। तर यस्तो बेला एकदम सिक्वेल गर्ने, पोस्ट रिपोर्ट गर्ने र अरूले कन्टेन्ट फेरि नफैलाउने इन्भाइरोमेन्ट बनाउनु पनि इम्पोर्टेन्ट हुन्छ। फेरि पनि मणिपुर इलाका प्रहरी कार्यालय पाँचकडीका महिला क्षेत्र प्रमुख कुमारी लक्ष्मी सिंहको कुरा सुन।
2: तपाईँहरू कानुनी दायरामा आउनुभन्दा अगाडि फोटोमा भिडियो तपाईँको पोस्ट भइसकेको छ भने पहिले पोस्टले कारण र तपाईँले पठाएको म्यासेजको प्रुफ सेट गर्नुपर्छ, त्यो अत्यन्त जरुरी छ। त्यस पछाडि सम्बन्धित सोसियल मिडियामा पोस्टर एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ, त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन।
0: साथीहरू सम्बन्ध टुटेपछि कसैले पनि हाम्रो फोटो जसलाई तल चलाउने अधिकार हुँदैन। धम्कियो भने थप फोटो पैसा वा विपरीत सहमति नदिने, म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने, पासवर्ड चेन्ज गरेर एकाउन्ट सिक्वेल गर्ने, फोर्स वा फेक एकाउन्ट रेकर्ड गर्ने, फोटो पहिले पास गरेर पठाएको हुन सक्छ। तर त्यसलाई धम्कीमा गर्ने डिसिजन हाम्रो होइन, डरले होइन, सही स्टेपले कुरा ह्यान्डल गरौँ, किनकि यो हो तिम्रो आफ्नै मायाको टोलफ्री नम्बर। अनि मैले म बोली पनि बुझाउँछु
3: स्वस्थ जीवन अपनाए निशा चट्ट बना।

Thank you.

0: प्रस्तुत हुँदछन्। प्रसिद्ध तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटुको जोखिम बढ़ा हुने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनी पदार्थ, माछा मासु कम खाऊ। खानामा

Thank you.

ಮಾಡಿ.

0: जस्ता लक्षणहरू देखिन सक्छ।
1: पहिले तर सङ्केत थाहा पाएर के गर्नु, बसेर ठाउँ छोड्न सकिन्न।
0: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्तरमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्तीकै झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान मान्छेको धन, ज्यान नभए के धन?
2: प्रचारी सङ्केत।

ಚಿಂತಾ

Thank you.

ربنا في

Thank you.

Thank you.

0: set on the side of the practice of Daniel Kaiko.
1: Is
0: that

Yo creo que ya no está, ya no, sí que podría estar el hijo.

Thank you.

Thank you.

ಕಿನ ಕೊನತಿ ಹೇ ಮೊರೆ

I'm going to go to the next slide.

Gracias.

Thank you.

0: सुन्नु होस् क्लास समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेतुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपा र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
2: रेडियो प्रभावद्वारा
3: भावना

0: लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि नरक मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव हुने खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य
1: रोजौँ। रेडियो गुरुबाबा एफएमद्वारा सन्देश।

0: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुप्रेसर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुप्रेसर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग श्रेष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा 5/5/5

사주다리가 등반 사선가를 받게 되어 자유 도전이 선택.

কাকা, বাসায় কোথাও কিছু করতে লাগবে, সেটা করতে

Thank you.

0: आधे पालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुत तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कुटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धूमपान सेवन नगरौँ,
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो गुरुवाला एफएमद्वारा जोडिएको जारी सन्देश।
3: Better than any other person.

Radio Tumbala, Rock.

Thank you.

0: asking
1: पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।

Kita akan mencari.

Gracias.

Radio Corbata presentada, Sergi Casari, Sandis.

enough land.

Radio Trobada és molt clara, sonidos i sentits.

सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई विश्वासमा कति बिमार गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाउ नभने प्रहरीलाई खबर गर्नु।

0: भएको हो। लागु पदार्थको यस प्रकारको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबाबमा होइन आफ्नो सपनाको टोक्सीमा लिएर गरौँ।
0: तलाब भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य रोजौ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जारी सन्देश।

0: साँझमा छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेज हो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन सबै प्राणीको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख बाँधिने नसा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक्युपन्चर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशिला अस्पताल खुरानी
1: शून्य 4 00 1 100 4 00 2 10 कौशल्या।

Thank you.

것이 무너진 하나님 낮추기 서로

اور بچہ آپ کو گئی تھا دونوں سے تیسرا کے بعد اس نے کہا کہ 65,000 روپئے تراسی میں چھپا کر آپ دونوں سے آپ چلا پاتے پپا کا دونوں سے تیسرا کو بچہ کا دونوں سے ایک جنم سیاح کے بعد وہ ابھی میں چھٹو سمسیا گرست چیتوانی مغل پرشت سہایک پرادھکاری چودھری جانکاری بعد नेपाली मूल्याङ्कनका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा रगत खरिदारीका तीज अस्त्यास पर्वेरी कार्यक्रम सहित मनाजी दिवा तीजका अवसरमा मध्य भगवान शिवका पूजा अर्चना गर्दै आफन्त तथा परिवारको सुख शान्ति समृद्धि उचित भएको कामना गर्दा बर्दिया जिल्लाको मेरमरी शिवालय तथा मन्दिरमा फेरि बिहान से महिलाङ्कनका चौधरी हिन्दू महिलाङ्कनका धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। तिनै दिन महिलाङ्कन बिहानी लाएर हो परम्परागत परिणाममा सम्पर्क शिव मन्दिर पुग्दा पूजा आजा गर्दा भगवान शिवको दर्शन देखा गर्छ। तिनै व्रत विवाहित महिला बसेक दिनहरू तथा परिवारको सुख शान्ति कामना गर्छ। अविवाहित महिला मदर जीवन शक्ति कामना गर्छ।

अनि

विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30%

0: सुरक्षाको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन बिताउनु।
1: भिडियो कुरा

0: अपरिचित व्यक्तिले धम्काएमा पनि पैसा नपाउने पैसा नदिने उसले धम्काउनेमा नडराउने सर्वप्रथम त म आफ्नो डराएर आफ्नो अभिभावकलाई सबै कुराहरू भन्छु र अभिभावकसँगै प्रणित रूपमा गएर उसको बारेमा सबै कुरा भनेर
1: साइबर ब्युरोमा जान्छु र त्यहाँको कर्मचारीसँग भन्छु कि मलाई एउटा सामाजिक सञ्चारमा एउटा मानिस धम्काइरहेको छ, मसँग पैसा मागिरहेको छ, पर्सनल फोटोहरूमा तपाईँले कुराहरूमा साथ दिने गरिदिन्छु कि इट गरेर नकारात्मक रूपमा हालिदिन्छु भनेर भनेको छ, तपाईँहरूले चाहिँ टाढोभन्दा टाढो समात दिन भन्छु।
0: मेरो साथी र म सधैँ सँगै छ अनि मेरो साथीको चाहिँ यतिबाट यस्तो साइबर क्राइममा यस्तो बुलिङ भयो कि र राम्रो फोटो देखाएर अनि उसको आइडी ब्ल्याकमेल गरेर

0: सा था कि आगे थे इस समय नाम आगे पंसा उसके बोले को एक पटक मारी थी खुला सकेला सरदाम की बात देखा था उसको दिमाग पर ही बना सा था पहले कुरागत मसी भेटा और एक सीरियल को फोटो बताओ इसे के हजार माह रिप्लाई दिन भन्दा पहिले के गर्ने विशेषज्ञकै क्लास नाम
1: म प्रहरी वरिष्ठ हुँदाको मैले क्लास बेसी
0: महिला सेक्टरमा मैले काम गर्दैछु र मुद्दासँग
1: पनि हेर्ने गरेको छु अब हामीलाई चाहिँ त्यस्तो थ्रेडिङको हिसाबले हामीलाई चाहिँ म्यासेज आउँछ भनेपछि हामीले घरको फ्यामिलीसँग कुरा गर्ने त्यसपछि आफ्नो मम्मी साथीहरूसँग कुरा गर्ने अब उहाँले चाहिँ इग्नोर गर्यो भनेपछि आफ्नो घर फ्यामिलीसँग कुरा गर्ने होइन घर फ्यामिलीले चाहिँ कुनै न कुनै बाटोको अवश्य देखाउनुहुन्छ त्यस पछाडि तपाईँहरू चाहिँ प्रहरी कार्यालयमा आउने प्रहरी कार्यालयमा उसले गरेको मानव तपाईँको गर्लफ्रेन्डले गरेको म्यासेजहरू छ भनेपछि त्यसलाई स्क्रिनसट गरेर राख्ने होइन त्यसको फोटो कपी सहित हामी कहाँ चाहिँ उजुरी दिएर आउनुपर्छ त्यो उजुरी दिइसके पछाडि हामीले चाहिँ कानुनी प्रोसेस के छ हामी त्यो चाहिँ गर्नेछौँ त्यसो भए एकचोटि भेटेर फोटो क्लिक गराइहाल्छु भन्ने प्लान सेभ नहुन सक्छ पहिले प्रुफ सेभ गर्ने अनि हटारमा उसको डिमान्ड पुरा नगर्ने फेरि के काम बढाएर साथीहरूलाई पठाइरहेको छ भने त्यस्तो बेला झन् पब्लिक हुन्छ नि अब अर्को ग्रुपका साथीहरूकै कुरा सुनाउ साथीले चाहिँ अब मलाई बताइएको कि म चाहिँ अब अरू कसैलाई मैले पुलिस चौकीलाई खबर गर्छु पुलिस चौकीलाई चाहिँ उहाँको जहिले भिडियो बनाएर पोस्ट गर्छु हुन्छ उहाँको परिचय दिएर उहाँले कारवाही गर्नु भने यस्तो धम्काउनेहरूलाई चाहिँ अब संस्थामा निकायहरू पनि रहेको छ त्यहाँ चाहिँ उजुरीहरू गर्ने आफूले अनि कालिम्पोङमा चाहिँ कारवाहरू गर्न लगाउने गर्ने अनि त्यस कारणले गर्दा चाहिँ पछि पनि ब्ल्याकमेलहरू गर्ने हुन्छ त्यस्तो समस्याहरूबाट चाहिँ सरकार निकायहरूसँग गएर सल्लाह गर्ने गर्नुपर्छ फोटो पाइएको बेला धेरै प्रुफ राख्नुभन्दा पहिले जनाएर नगरलाई आउट गरिदिन्छन् यसले गर्दा एकदम रिक्वेस्ट गर्ने पोस्ट रिपोर्ट गर्ने र अरूले कन्टेन्ट फेरि नफैलाउने इन्भाइरोमेन्ट बनाउनु पनि इम्पोर्टेन्ट हुन्छ फेरि पनि नदीपुरी जिल्लाका प्रहरी कार्यालय जाँचका महिला शेर्पा प्रमुख कुमारी लक्ष्मी सिंहको कुरा सुनाउ तपाईँहरू कानुनी दायरामा आउनुभन्दा अगाडि फोटो भिडियो तपाईँको पोस्ट भइसकेको छ भने पहिले पोस्ट एकाउन्ट र तपाईँले पठाएको म्यासेजको प्रुफ सेभ गर्नुपर्छ त्यो अत्यन्त जरुरी छ त्यस पछाडि सम्बन्धित सोसियल मिडियामा पोस्टर एकाउन्टलाई रिपोर्ट गर्न सकिन्छ त्यो चाहिँ तपाईँहरूले आफै पनि स्वयं पनि गर्न सक्नुहुन्छ होइन
0: साथीहरू सम्बन्ध दिएपछि कसैले पनि हाम्रो फोटो गभर्नेन्सलाई हतियार बनाउने अधिकार हुँदैन थम्क्याएर भने थप फोटो पैसा वा फिटनेस अनुमति नदिने म्यासेज र प्रोफाइलको प्रुफ सेभ गर्ने पासवर्ड चेन्ज गरेर एकाउन्ट सिक्योर गर्ने पोस्ट वा फेक एकाउन्ट रिपोर्ट गर्ने फोटो पहिले प्रस गरेर पठाएको हुन सक्छ तर त्यसलाई धम्कीमा बदल्ने डिसिजन हाम्रो होइन डरले होइन सही स्टेबल कुरा ह्यान्डल गरौँ किनकि यो हो तिम्रो आफै माएको टोल फ्री नम्बर अहिलेलाई म बोली पनि बिताउँछु फेरि बिताउँला बाई
2: यो कार्यक्रम बीबीसी मिडिया एक्सन र प्राण इन्टरनेसनलको सहयोगमा रेडियो जनकारमा रेडियो ग्रुप स्वतन्त्र रूपमा उत्पादन गरेका हुन्

sobre o que sucederá. Yeah.

Radio Kanava Eshindwara, Sahitra Zari Santis.

0: उपचार केन्द्रमा
1: विश्वास लगाउनु सही जानकारी पाइला उपचार केन्द्र कहाँ पाएको छ आधिकारिक

ストだよ。

Hasta luego.

कि देवानी संहिता को दफा 40 मा विपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नु पर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च सहायता बिमा दावी मृतका नाममा रहेको जग्गाको नाम साने र ब्याङ्क खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेखुसीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेका

चाहिँ कनेक्टिभिटी वैज्ञानिक मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसकेपछि उहाँले के भन्नुभएको छ भने हामीलाई प्रोजेक्टको लागि यहाँले चिन्ता गर्नु पर्दैन, के कसको चाहिँ पूर्वाधारहरू के कसको चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन, जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाहरूको कुरा छ होइन, पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्मको आधार एकदमै जीविको पालन सहितको उहाँलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भयो।

संपूर्ण हिंदुला भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र परेश राजाको निरीक्षक समस्या देखिएको प्रदेश सरकार मात्रका कर्मचारीहरूको गुनासो छ। प्रदेश एकाइकारी कार्यालयका नेताका निर्मल साउदका अनुसार चारमासिक वर्षको बजेटै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण नियमित आर्थिक गतिविधि

0: अमेरिकाका लागि कम खर्च नै पोसिलो खानेकुरा बनाउने तरिका नेपाली अनि बाढी प्रभावित अन्य राहत सामग्री भन्दा पैसा दिन के के फाइदा हुन्छ कुराकानी विशेष गर्ने बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर

0: सौ इसका लागे करूंगा पानी फल फूल तरकारी दाल अंडा चूड़ा मिसाएर खाना बनाने सकता यसरी घरकै खाना खाइरह्यो भने पानी पुगिहाल्छ नि
1: विद्यालयमा जन्तुलाई निरुत्साहित गरौँ पछिल्लो खानालाई प्रोत्साहन गरौँ विद्यालय वरिपरि छलफुट बिक्री हुने गतिविधिको निगरानी गरौँ हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ इन्टरनेसनल नेपाल र अन्तर्राष्ट्रिय आयोजन तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएलले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली
2: साझा खबरमा अब मिलिजुली नेपाली आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्नुहुन्छ एकैछिन पोषण पीड़ित रुजु खर्काको कुरा सुनौ। विशेष गरी यो बाली प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ जस्तो कि कुनै तेल घिउहरू मिसाउने जसले भिटामिनको अवशोषणमा पनि मद्दत गर्छ। अर्को कुरा भनेको हाम्रो सर्वप्रथम मिठालाई अलिकति सक्खर मिस्री मिसाएर चलाउनु जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छ। तर भात खाएर मात्र हुँदाखेरि बजारमा चाहिँ कति खाना नलाग्ने हुन्छ त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको प्रभाव जस्तो चामलमा पुजाइने भए थोरै हिउँले पुग्छ दालको सोचहरू दालको रोटीहरू पनि बनाउन सकिन्छ। वरिपरि उम्रिने हाम्रो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त त्यही गरी पकाउने साधनै छैन हरेक

सम्मान पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोचिलो हुने बताउँदै हुनुहुन्थ्यो पुष्पवीर रुजुकर्ता। तपाईँ कसरी आश्रय स्थल

0: के नारी सामाजिक सामुदायिक सूचना नेटवर्क
1: सामुदायिक सूचना नेटवर्क सीआईएल काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको घोटेकुसी बाढी प्रभावित मध्ये होर्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णय स्थानीय प्रभावका बारेमा साथीले प्रकाशनले भगवानका शिक्षा समानताको क्षेत्रमा कार्यरत आधारका कार्यकारी निर्देशक प्रभात ढकालसँग कुराकानी गर्नुभएको छ।
2: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुहुन्न एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ। तपाईँहरूलाई क्यास दिन सक्छ, पैसा दिन सक्छ, त्यसमा आफ्नो चोइस पकाउँछ नि। हामीलाई चामलै खानु, सुक्खा चामल खानु हुन्छ नि, डायबिटिज छ। हामीलाई दाल खानु हुन्छ, कथा युरिटी छ, पैसा दिनुहोस्। मलाई विश्वास गर्न सकिन्छ भने त्यो बाढी पीडित छ, त्यो परिवारलाई चाहिँ विश्वास गर्न पैसा दिन सकेन। त्यो पीडित परिवारलाई पनि त तपाईँले लोकल महिनाको 30,000 दिनुहुन्छ, त्यहाँदेखि 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, म यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छ। तपाईँले पनि गर्नुहोस्, पुरुषले दिनलाई एकदम
3: अन्तर्राष्ट्रिय ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम नगर्नुहुने पैसा प्रयोग गर्ने छ, प्रयोग गर्न नहुने छ त तोडिदिनुहोस्। 100 रुपियाँ कति कति खर्च गरेर बिल राख्नुहोस्, तपाईँले चिठामा हाल्नुहोस्, घर पनि दिइरहेको हुन्छ तपाईँले, अरू पैसा पनि दिइरहनु भएको छ, पर्कमा बिल लिन पनि सिकिरहनु भएको छ। बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर आफूले किनेको बिल अपलोड गरेर चिठामा पनि हाल्छन्,

Thank you.

आणि पाचशे फोटी

0: क्लास छैन भनेपछि तपाईँले म हाल्नु भेट्नु हुन्छ, किनभने अर्कोमा गइहाल्छ पानी धेरै भयो भने जराले लिन सक्दैन, जराबाट हो मल लग्ने भनेको बिरुवाले, पानी धेरै छ भनेपछि मल लाग्दैन, त्यही भएर पानी चाहिँ विकास हुँदै पर्छ, मल प्रयोग गर्न पऱ्यो, कम्तीमा पनि चार दिन अथवा पाँच दिनसम्म पानी तपाईँले एकदमै छिटी टाइपको मात्रै के गर्यो त्यस्तो खालको पानी बनाएर मात्रै मल प्रयोग गर्नु पर्छ। मल त दादमा मैले
1: जुन मल छिटेबाजी काका विचार गरेको अनि मल छिटेबाजी मतलब काका विचार गरेको उत्तर भए मन तिनवटा देखिरहेको
0: अब यो मल प्रयोग गर्दाखेरि मल चाहिँ धान बारीमा छिर्दाखेरि तपाईँहरूले मौसम हेर्नु पर्यो, एकदमै ख्याल गर्नु पर्यो मौसम, अनि धान लागेको बेलामा एकदम हावाहरू चलेको बेलामा नभर्ने एकदमै तपाईँहरू चाहिँ शीतल छ भनेपछि मात्रै अनि त्यस्तो बेला मात्रै पनि सकेसम्म बेलुका बेलुका पनि राति पानी पनि पर्न सक्छ, तपाईँ कति बेला हुन्छ आफ्नो आफ्नो

Thank you.

Pero mire.

Ja, das ist ein Botter, klar.

0: भएको छ। यसै विषयमा हामीले केनाका कार्यकारी निर्देशक सञ्जीव बुढालाई सोध्नु भने सुरुमा उनलाई मधु दशको बढी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौँ।
1: Thank you.

0: ती जिरिङ रहेका ठाउँहरू टुटेको छ, सम्पर्क पुनः सुरु भएको बताउँछन्। नुवाकोटबाट हाम्रो साथी शक्तिमाया तामाङ
1: बनाएसँगै पहिले आउट जाउट सहज भएको बेलकोटकै नगरपालिका जिरिङका कुश प्रसाद दाहालले बताए।
2: ग्यासको सहज भइसक्यो, खाद्यान्नको सहज भइसक्यो, पेट्रोलको सहज भइसक्यो।
1: बेलकोटकै नगरपालिका निवासी कान्छी नेपाली
2: बच्चाहरू निरन्तर नसकिनु त्यहाँबाट त्यत्रबाट
1: सन्ताउन्न दशमलव नौ मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 60 टनसम्मको भार वाहन क्षमता रहेको सेनानी चिरञ्जीवी चौधरी गाईले जानकारी दिए।
3: बाढीबाट
1: प्रभावित क्षेत्रमा राहत उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्न जिल्लाको अन्य स्थानहरूमा पनि तत्काल ब्रिज झुरुङ्गी पुल निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमय तामाङ, बीबीसी नुवाकोट।
0: नेपाल बाहिरको विषय, ब्रिटिस पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपीय परिषद सुरक्षा अधिकारीहरूले यात्रा गरेको केही बेरमै युक्रेन पोल्यान्ड सीमा नजिक एउटा युक्रेनी रेलमा रुसले ड्रोन हमला गरेको छ। रुसी ड्रोन रेल इन्जिनमा बदलिएको भए पनि कुनै हतार भएको विवरण आएको छैन। बीबीसी विवरणमा आधारित रिपोर्ट गरिन्छ।
4: ड्रोन खस्नु अघि रेलबाट सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। किएवमा आयोजित एक सम्मेलनबाट फर्किने क्रममा जोनसन र अन्य युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले सोही रेलमार्ग उपयोग गरेका थिए, उनीहरू अर्कै रेलमा चढेका थिए। रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रेलवे पूर्वाधारहरूलाई निशाना बनाइएको बताएको छ। तर युक्रेनको सरकारी रेलवे कम्पनीले भनेको छ ड्रोनले कूटनीतिज्ञ अनुसार रेललाई निशाना बनाउन सक्थ्यो। वार्सा सिक्युरिटी फोरमकी प्रमुख क्याटाजिन पिसास्काले

0: as well, because I had to go to this film about it.
1: Titanic

ଆଜି ଜୀବନ ଥିଲା ସେ ମାଟି ସ୍ୱସ୍ଥ ଜୀବନ

0: सहयोग गर्ने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष पुगेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो
3: Thank you.

0: विविधता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासगरीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकिने नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक्युपंक्चर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली साकार पाँचवडी पाँच पाँचवडी
0: सम्पर्क नम्बर 0484001692 र 4002010 कौशल्य अस्पताल पाँच खना चौक नदी।

विचारहरू के के कस्तो छ के के चिन्ता छ है, र त्यसमा पार्टीमा विकास सम्पर्क विषय बस्नु एक मात्र भएका

Thank you.